हूँ मैं अफ्रीका नरबुर फ्राउ एक वो डंकी से फॉर ऑलस व्हाट जे इज दैट जे यू बेस्ट हियर एल्के डग सेक यू मिस इन एक्सियन यू mag je genade van die Heere jou kom vasthou. Je is zoveel meer en meer als wat jij denkt. Je breekt mijn storms met je glimlach 1000 maal.